0: सहयोग को नई गति मिलेगी।
1: जनाब मोदी ने कहा कि एआई का मुस्तकबिल न सिर्फ इख्तिरा पर मबनी होना चाहिए बल्कि यह एतमाद, जिम्मेदारी और इंसानी वकार पर भी मबनी होना चाहिए। जनाब मोदी ने कहा कि आज डिजिटल टेक्नोलॉजी के शोबे में एक मुफाहमतनामे पर भी दस्तखत किए गए हैं, वाकई पैदा करना है। इस मौके पर खिताब करते हुए स्लोवाकिया के वजीर आजम रॉबर्ट फिको ने भारत की तेज रफ्तार इक्तिसादी तरक्की, डिजिटल तब्दीली और मसनूई जहानत के मैदान में गैर मामूली तरक्की को सराहा। उन्होंने कहा कि भारत ने अहम शोबों में कई तरक्की याफ्ता ममालिक को पीछे छोड़ दिया है। उन्होंने कहा कि भारत को अक़वामे मुत्तहिदा की सलामती कौंसिल में एक मुस्तकिल रुकन की हैसियत से शामिल किया जाना चाहिए। दोनों लीडरों ने भारत यूरोपीय यूनियन आजाद तिजारती मुआहदे को जल्द से जल्द नाफिज करने के तय काम करने से भी इत्तेफाक किया, जो तवक्को है कि बाहमी इक्तिसादी मसरूफियात को नुमाया तौर पर बेहतर बनाएगा। बाद में सोशल मीडिया की एक पोस्ट में वजीर आजम मोदी ने कहा कि वजीर आजम फिको के साथ उनकी मीटिंग भारत स्लोवाकिया दोस्ती के लिए एक इंतहाई मखसूस लम्हा है। जनाब मोदी ने कहा कि दोनों लीडरों के दरमियान बातचीत में ऑटोमोबाइल्स, रेलवेज, एडवांस मैन्युफैक्चरिंग और माहौल साजगार टेक्नोलॉजी जैसे शोबों में तआवुन का अहाता किया गया। पेश है एक रिपोर्ट।
2: वफूद की सतह की बातचीत के दौरान मुख्तलिफ शोबों में 11 समझौतों पर दस्तखत किए गए, जिनमें लेबर माइग्रेशन, दिफा, डिजिटल टेक्नोलॉजीज, आला तालीम, ऑडियो विजुअल प्रोडक्शन, एक एआई चेयर का कयाम, क्वांटम वासलात, तालिब इल्मों के प्रोग्राम में तआवुन और सियाहत की फरोग के शोबे शामिल हैं। भारतीय कौमी साइंस एकेडमी और स्लोवाकिया की एकेडमी ऑफ साइंसेज के दरमियान साइंसी तआवुन से मुतालिक समझौते पर भी दस्तखत किए गए। दोनों ममालिक ने इंसदादी दहशतगर्दी और कौंसिल सतह के मुजाकरात के लिए मुश्तरका वर्किंग ग्रुप कायम करने से भी इत्तेफाक किया। नई दिल्ली से रूपेश राठौर की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फुरकान खान।
1: ब्रेतिस्लावा में सदारती महल में स्लोवाकिया के सदर पीटर प्लेजरिनी ने वजीर आजम नरेंद्र मोदी का पुरजोश खैर मकदम किया। दौरे के दौरान दोनों लीडरों ने पंचतंत्र फोटो नुमाइश देखने से कबल महल के ग्राउंड में योगा का एक खसूसी मुजाहरा देखा। महल के बाहर भारतीय नशाद अफराद की बड़ी भीड़ इकट्ठी थी, जो वजीर आजम नरेंद्र मोदी की एक झलक देखने का बेचैनी से इंतजार कर रहे थे। 52वां G7 सरबरा इजलास आज रात फ्रांस के शहर इवियान में शुरू हो रहा है। फ्रांस के सदर इमानुएल मैखांस G7 मुल्कों के रहनुमाओं का बाज़ाब्ता तौर पर खैर मकदम करेंगे। भारत, ब्राजील, जनूबी कोरिया, कीनिया और मिस्र को इस सरबरा इजलास में शराकतदार ममालिक के तौर पर मदऊ किया गया है। पेश है एक रिपोर्ट।
3: फ्रांस की सदारत के तहत G7 सरबराह इजलास ने रवां साल के लिए कुछ कलीदी तरजीहात का इंतखाब किया है। इनमें मैक्रो मईशत के बढ़ते हुए अदम तवाजुन में कमी करना, मुश्तरका तरक्की को फरोग देना और बैन अल-अक़वामी शराकतदारी की तजदीद करना शामिल है। तवक्को है कि तबादला ख्याल में हसास और मादनियाती अखदारी सिलसिले को मुस्तहकम करने, छोटे बच्चों को ऑनलाइन तहफुज फराहम करने और अहम जोग्राफियाई सियासी बहरान को हल करने पर भी गौर वखौज किया जा सकता है। वजीर आजम नरेंद्र मोदी सरबराह इजलास में शिरकत के लिए कल इवियान पहुंचेंगे। वजीर आजम फ्रांस का यह दौरा सदर इमैनुअल मैखां की दावत पर कर रहे हैं। वजीर आजम का यह दौरा इसलिए भी अहम है क्योंकि ये इजलास आलमी रहनुमाओं से मिलने का एक प्लेटफॉर्म है, जहां वो सिर्फ भारत के मामलात ही नहीं बल्कि आलम जुनूब के भी मामलात पर बातचीत कर सकेंगे। भारत में G7 सरबराह कॉन्फ्रेंस में लगातार शिरकत अमन, सलामती, तरक्की और पायदार माहौलियात के शोबे में भारत के बढ़ते हुए रोल की अक्कासी करती है। फ्रांस के एवियान से अंकित कुमार की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर।
1: दिफाई तहकीक तरक्की की तंजीम DRDO ने ओडिशा के डॉक्टर APJ अब्दुल कलाम जजीरे से मुल्क में तैयार करदा लंबी दूरी तक जमीन पर वार करने वाले क्रूज मिसाइल LRLACM की आजमाइशी परवाज कामयाबी से अंजाम दी। इस क्रूज मिसाइल के सभी जैली निजामों के मुल्क की मुख्तलिफ DRDO लेबोरेटरियों और भारतीय सनअती शराकतदारों के जरिए तैयार किए जाने के साथ ही ये मुकम्मल तौर पर मुल्क में तैयार किया गया मिसाइल है। वजारत दिफा के मुताबिक मिसाइल ने मिशन के भी मकासद हासिल किए और भारत की लंबी दूरी तक दुरुस्त निशाने पर वार करने की अहम टेक्नोलॉजी पर मबनी सलाहियत को साबित कर दिया। वजारत ने मजीद कहा कि यह कामयाब तजर्बा आत्मनिर्भर भारत और एक मजीद मजबूत कौमी दिफाई इको निजाम की जानिब एक और अगला कदम है। कामयाब आजमाइशी परवास पर یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ ملک کے شہری ہوابازی کے شعبے میں ایک نمایاں سنگ میل طے کرتے ہوئے آج اتر پردیش کے ضلع جیور میں نوئیڈا بین الاقوامی ہوائی اڈے سے کمرشل پروازوں کا آغاز ہو گیا۔ آج صبح لکھنؤ سے آنے والی افتتاحی پرواز کے ساتھ انڈیگو نوئیڈا بین الاقوامی ہوائی اڈے پہنچنے والی پہلی ایئر لائنز بن گئی ہے۔ پیش ہے ایک رپورٹ۔
2: یہ ہوائی اڈہ دلی کے وسیع علاقے اور مغربی اتر پردیش کو ملک اور دنیا کے دیگر حصوں سے جوڑتا ہے۔ یہ عالمی معیار کا ہوائی اڈہ مسافروں کو جدید اور جامع تجارتی سہولیات اور خدمات فراہم کرنے کے لیے ڈیزائن کیا گیا ہے۔ ابتدائی مرحلے میں یہاں سے گھریلو پروازیں چلائی جائیں گی، نیز آئندہ مہینوں میں بین الاقوامی پروازیں چلائے جانے کا بھی منصوبہ ہے۔ افتتاحی تقریب سے خطاب کرتے ہوئے شہری ہوابازی کے وزیر کے رام موہن نائیڈو نے کہا کہ پہلے مرحلے میں یہ ہوائی اڈہ 1,20,00,000 مسافروں کو ہوائی سفر کی سہولیات فراہم کرے گا، جو کہ ہوائی اڈہ مکمل ہونے کے بعد توقع ہے کہ 7,00,00,000 مسافر سالانہ یہاں سے سفر کر سکیں گے۔ آج پہلی پرواز کے ذریعے سفر کرنے والی ایک مسافر نے میڈیا سے بات چیت کرتے ہوئے ہوائی اڈے کے آغاز پر خوشی کا اظہار کیا۔ مستقبل میں مسافروں کو مختلف قسم کی سہولیات دستیاب ہوں گی جو بجٹ اور سفری خدمات کو پورا کریں گی۔ اس ہوائی اڈے پر فضائی مال برداری کی خصوصی سہولت بھی دستیاب ہوگی، جو ابتدائی طور پر 2,00,000 میٹرک ٹن سالانہ ہوگی، جسے بعد میں 15,00,000 میٹرک ٹن تک بڑھانے کا منصوبہ ہے۔ ثقلین اختر کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
1: امریکہ اور ایران کی جانب سے مغربی ایشیا جنگ کو ختم کرنے کے لیے ایک معاہدے کے اعلان کرنے کے کچھ گھنٹوں بعد ہی اسرائیل کے وزیر دفاع اسرائیل کاتس نے اعلان کیا ہے کہ اسرائیلی فوج سرحدوں پر اپنی پوزیشن سے پیچھے نہیں ہٹیں گی۔ اسرائیل کی سلامتی کی پالیسی کی بات کرتے ہوئے وزیر دفاع نے کہا کہ آئی ڈی ایف اسرائیلی شہریوں کو تحفظ فراہم کرنے کے لیے لبنان، شام اور غزہ میں سلامتی زونز میں غیر معینہ مدت کے لیے تعینات رہے گی۔ اسرائیلی میڈیا نے رپورٹ دی ہے کہ اسرائیل نے فوجوں کی واپسی کے لیے بین الاقوامی وقت کی مدت پر عمل کرنے کے بارے میں امریکی صدر ڈونلڈ ٹرمپ کو اپنے انکار سے براہ راست مطلع کیا۔ بھارت نے مغربی ایشیا میں لڑائی ختم کرنے اور آبنائے ہرمز کو کھولنے کے بارے میں امریکہ اور ایران کے درمیان مفاہمت کا خیر مقدم کیا ہے۔ آبنائے ہرمز ایک تنگ بحری راستہ ہے جسے عالمی تیل سپلائی کے 1/5 حصے کی نقل و حرکت کے لیے استعمال کیا جاتا ہے۔ ایک سوشل میڈیا پوسٹ پر وزیر اعظم نریندر مودی نے کہا کہ بھارت یہ امید کرتا ہے کہ اس مفاہمت پر عمل درآمد ہونے سے خطے میں امن و استحکام بحال کرنے میں مدد ملے گی اور بحری جہازوں کی بلا رکاوٹ آمد و رفت ہو سکے گی۔ امن کے اس معاہدے پر 19 حکومت نے کہا ہے کہ سبھی ریفائنریاں اعلی صلاحیت کے ساتھ کام کر رہی ہیں، ان کے پاس خام تیل کے وافر ذخائر موجود ہیں اور پیٹرول اور ڈیزل کے خاطر خواہ ذخائر کو برقرار رکھے ہوئے ہیں۔ پیٹرولیم اور قدرتی گیس کی وزارت کی جوائنٹ سیکرٹری محترمہ سجاتا شرما نے آج نئی دلی میں مغربی ایشیا میں حالیہ واقعات کے بارے میں بین وزارتی بریفنگ کے دوران اظہار خیال کرتے ہوئے یہ انکشاف کیا۔ فرٹیلائزر کے محکمے میں جوائنٹ سیکرٹری بندنا پریاشی نے کہا کہ ملک میں فرٹیلائزرز کا ذخیرہ معمول کے مطابق ہے۔ بندرگاہوں، جہازرانی اور آبی گزرگاہوں کی وزارت کے ڈائریکٹر اوپیش کمار شرما نے بتایا کہ 62,370 میٹرک ٹن ایل این جی سے لدا کارگو دشا بحفاظت آبنائے ہرمز پار کر گیا ہے۔ توقع ہے کہ جمعرات کو یہ دہیج بندرگاہ گجرات کے دہیج بندرگاہ پہنچ جائے گا۔ ریلویز کی وزارت نے شمالی ریلوے کی امبالہ ڈویژن کے لیے 201 کروڑ روپے مالیت کے کوچ پروجیکٹ کو منظوری دی ہے۔ کوچ ملک میں تیار کردہ خودکار ریل تحفظاتی نظام ہے جسے آپریشنل سیفٹی کو مزید بہتر بنانے کے لیے وضع کیا گیا ہے۔ ریلوے کی وزارت نے گجرات میں احمد آباد ڈویژن کے لیے بھی 140 کروڑ روپے کے کوچ پروجیکٹ کی منظوری دی ہے۔ احمد آباد کے سائبر جرائم سے متعلق محکمے نے نیٹ امتحان میں ہوئی دھوکہ دہی میں مبینہ طور پر ملوث ہونے کے الزام میں راجستھان اور بہار سے 3 افراد کو حراست میں لیا ہے۔ احمد آباد کے سائبر جرائم کے محکمے میں جوائنٹ کمشنر پولیس شرد سنگھل نے میڈیا کو بتایا کہ راجستھان سے حراست میں لیے گئے 2 ملزمان جعلی سوشل میڈیا چینل چلا رہے تھے، جن میں وہ نیٹ کے دوبارہ ہونے والے امتحان کے پرچے بیچنے کا دعویٰ کر رہے تھے۔ کیڈٹ کور این سی سی کے نئے ریاستی ڈائریکٹوریٹس کی تشکیل کی منظوری دے دی۔ اس فیصلے سے ملک میں این سی سی ریاستی ڈائریکٹوریٹس کی کل تعداد بڑھ کر 19 ہو گئی ہے۔ وزارت نے واضح کیا ہے کہ نئے ڈائریکٹوریٹس کی تشکیل سے مرکزی سطح پر منعقد ہونے والے باقاعدہ کیمپس جیسے یوم جمہوریہ کی پریڈ کا کیمپ اور آل انڈیا تھل سینک کیمپ میں شرکت کرنے والے کیڈٹس کی تعداد میں